0: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: ॿियनि निशानो बणायो वियो। सिक्योरिटी ज़रियनि जो चवण आहे त ऑपरेशन दौरान अवाम जी जान ऐं माल जी हिफ़ाज़त खे यकीनी बणाइण जो ख़ासि ख़्यालु रखियो वियो। मुल्क मां दहशतगर्दी जे मुकमल ख़ात्मे ताईं ऑपरेशन अज़म इस्तेकाम जारी रहंदो। इस्लामाबाद जे पिम्स अस्पताल जे गायनी वार्ड में बाहि वाक़े सबबि इंतिज़ामी नाहे। ॾींहुं गफ़लत सबबि 14 ताज़ा ॼावल ॿारड़ा सड़ी पोत। वालदेन दाऊं कूकू कंदा रहिया। डॉक्टर ऐं ॿियो स्टाफ ॿारनि खे बचाइण बदिरां जान बचाए भॼी वियो। ICU ऐं नर्सरी जे दरवाज़नि खे ताला लॻल हुअण सबबि इमदादी कार्रवाईनि में देर थी। बाहि ऐं दूहे सबबि ॿारड़ा नर्सरी में ई सड़ी विया। बाहि जी शिदत सबबि वार्ड जे छित किरण सबबि वधीक नुक़सान थियो। पिम्स अस्पताल मूजिबि ऑक्सीजन पॉइंट सबबि बाहि जी शिदत में इज़ाफ़ो थियो। बाहि दौरान ॿ डॉक्टरनि ऐं नर्सरी रेस्क्यू ऑपरेशन शुरू कयो। सिक्योरिटी अमले बि मदद कई। नर्सरी जे पासे वारे कमरे मां 4 ॿारनि ऐं 3 माइरनि खे बचायो वियो। इस्पताल जा समूरा एमरजेंसी एग्ज़िट खुलियल ऐं फाल हुअण जी दावा। पिम्स अस्पताल में बाहि वाक़े सबबि ॿारड़ा कीअं फोत थिया? वज़ीर आज़म जी हिदायत ते साने जी जांच लाइ आला सतही इंक्वायरी कमेटी क़ाइम। नोटिफिकेशन जारी। रिटायर्ड वफ़ाक़ी सेक्रेटरी शाहिद ख़ान जी सरबराई में जॉइंट कमेटी में मेजर जनरल रिटायर्ड डॉक्टर ख़ुर्शीद उत्तरा, डॉक्टर बैरिस्टर नबील अहमद अहमान ऐं डिप्टी कमिश्नर इस्लामाबाद मेंबर हूंदा। 3 RO मौजूदु कमेटी बाहि जे सबबि ऐं वाक़े जे टाइम लाइन जो तइन करण समेत इस्पताल जे अमले, फायर ब्रिगेड, रेस्क्यू 112 समेत लाॻापियल इदारनि जे हंगामी रद अमल ऐं इमदादी कार्रवाईनि जो जाइज़ो वठंदी। ताज़नि ॼावल ॿारनि जे मुंतकली पिम्स में फायर सेफ्टी इंफ्रास्ट्रक्चर ऐं हिफ़ाज़ती ज़ाब्तनि ते अमल जो तफ़सीली जाइज़ो वरितो वेंदो। वाक़े में मुख़्तलिफ़ कंहिं बि फ़र्द जी ज़िमेवारी ऐं गफ़लत जो तइन करे ज़िमेवारनि जो तइन कयो वेंदो। कमेटी मुस्तक़बिल में अहिड़नि वाक़नि जी रोकथाम लाइ पिम्स जे इंतिज़ामी निज़ाम में ज़रूरी सुधारनि जी सिफ़ारिशूं पेश कंदी। सिहत वारे वज़ारत खे फौरी तौर इंक्वायरी कमेटी खे नोटिफाई करण ऐं मुआवनत फराहम करण जी हिदायत। पिम्स सानेबाद वज़ीर आज़म जी सदारत हेठि आला सतही इजलास। लाॻापियल आफ़िसरनि जी सख़्त कावड़ जो इज़हार। सिहत वारे वफ़ाक़ी सेक्रेटरी असलम गोरीअ खे उहिदे तां हटाए छॾियो। वाक़े जी शफ़ाफ़ जांच करे ज़िमेवारनि ख़िलाफ़ कार्रवाई जी हिदायत। फोती ॿारनि जे वारसनि सां हमदर्दी ऐं दुख जो इज़हार। शहबाज़ शरीफ़ चयो आहे त नुक़सान जो अज़ालो नथो करे सघिजे।
0: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: सिंध का है ये मुनफरिद एजाज, तहजीब की रखवाली और मेहमान नवाज।
3: ॾाढो सुठो
2: GAFM 88 नेटवर्क,
4: सिंध की आवाज।
5: अक्सर वालदेन जो इहो चवणु हूंदो आहे त असां बार बार पंहिंजे ॿारनि खे पोलियो जा कतरा छो पीआरियूं, जो त असांजे ॿार पहिरीं पोलियो जा कतरा पी चुको आहे। मुंहिंजो नालो प्रोफेसर डॉक्टर अमानुल्ला लयल आहे। मां ॿारनि जे शोबे में ख़िदमत अंजाम ॾियां थो डाउ यूनिवर्सिटी हेल्थ साइंस। बार बार पोलियो जा कतरा पीअण सां ॿार जी इम्यूनिटी जेका उहा बहितर थिए थी। हाणे जेका कैंपेन अचे थी जंहिंमें असां जेको पोलियो जो ॾींदासीं उन्हनि में का बि सुई इस्तेमालु न थींदी बग़ैर कंहिं दर्द जे। वैक्सीन जेका पंहिंजे ॿार खे करायो त जीअं असांजो पाकिस्तान हिन पोलियो जहिड़े मूज़ी मर्ज़ मां जेके महफ़ूज़ रहनि।
6: ख़ुशख़बरी ख़ुशख़बरी साफ़ ऐं शिफ़ाफ़ पाणी सिहतमंद ज़िंदगी जी ज़मानत।
7: अव्हांजे पंहिंजे शहर माथली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो, मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड,
6: जेको पेश करे थो 330 मिलीलीटर, 500 मिलीलीटर, 1.5 मिलीलीटर पाणी जी बोतल,
7: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
6: उन खां अलावा असां वटि रिफिल जी सहूलियत पिण सस्ते अॻिते मौजूदु आहे।
7: अव्हां जे एतमाद खे क़ाइम कंदे, अव्हां जी ज़रूरत जो ख़्यालु रखंदे,
6: ऑफिस हुजे या घर या कारोबार, शादी ऐं ॿियनि तकरीबात लाइ हाणे असां सां राब्तो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिणु मौजूदु आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03718003920।
7: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर, वेझो सोनेरी बैंक, बदीन रोड, मातली।
8: a
3: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
4: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
3: اماں عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
4: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
3: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
4: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-230
7: خوشخبری ہانے اواں جے پینجے شہر بدین میں ماہر مشہور ڈاکٹر کنسلٹنٹ نیورو فزیشن ڈاکٹر شہباز خان ایم بی بی ایس ایف سی پی ایس نیورولوجی فالوشپ اسٹروک فالج لکوا مرگی جا دورہ پون متھے جو سور مائگرین چکر اچن یا فیری تھن پٹھے کند جے سور جو نسن جو علاج کندو ہے ڈاکٹر شہباز خان صاحب ہر جمعے جے دی منجند 2:30 کا 4:30 تائیں مریضن جو معائنو کندو ہے ایڈریس ڈاکٹر علی نواز ٹالپور جی اسپتال کورٹ روڈ بائی پاس بدین ودیک معلومات لائے موبائل نمبر 0311-7399-890
8: کیش ای قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھٹو لگران لائے خوش خبری چاہو تھا اواں جے گھرن جو چھٹو پکیو ہوجن تے کیش ای قسطن تے 50 سال گارنٹی سان چھٹو لگرایو سیمنٹ جی جالی بلاک سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو موبائل نمبر 0300-2962-435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
9: خوشخبری اواں جے پینجے شہر ماتلی میں اواں جو جاتل سنیاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے سامو سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی ڈاکٹر عزا مصطفیٰ سی ایم ایچ ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی اولاد جو نہ تھین عورتن جی مخصوص بیمارین جو علاج بار جو نہ تھین بانج پن
3: ڈاکٹر عزا مصطفیٰ ایم بی بی ایس ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی ہانے روزانو

0: तुम्हें क्या पता कि बच्चे 10 जने अभी गायब हुए हूँ। किसी वर्जन पर उन्होंने
1: डॉक्टर ने कहा कि डब्बे में बच्चे लेके गए और उस SHO नदीम ने बोला है हम में से किसी ने बच्चे के टुकड़े भी नहीं देखे। हम लोग किसी बात पे यकीन नहीं करते।
0: हमने
1: जो भी है हमें दो।
0: न बच्चों के टुकड़े देखे।
2: वफाकी राजधानी इस्लामाबाद के पिम्स अस्पताल में बाहि लगण वारे वाक़े जो जिम्मेवार केर। वफाकी हुकूमत बे ॾींहं में 14 मासूम ॿारनि जे सड़ी फोत थियण वारे वाक़े जी जांच मुकमिल करे न सघी। कार्रवाई बि रुगो वफाकी सेक्रेटरी ताईं महदूद। पिम्स जो एग्जीक्यूटिव डायरेक्टर समेत ॿिया अमरदार बदस्तूर उहिदनि ते मौजूद। सड़ी फोत थियल मासूम ॿारनि जा वारिस इंसाफ़ लाइ मुंतज़िर। बाहि जे ज़िमेवारनि ख़िलाफ़ सख़्त कार्रवाई जो मुतालबो। क़ौमी असेंबली जे सिहत बाबति कमेटी पिम्स में AC मां बाहि लॻण वारे बयाननि खे शकी करार ॾेई छॾियो। पिम्स अमले जे बयाननि में बि तज़ाद जी दावा। स्टैंडिंग कमेटीअ जे मेंबर्स पिम्स अस्पताल जो दौरो खे बाहि वाक़े जा तफ़सील मालूम कया। कमेटी चेयरमैन डॉक्टर महेश कुमार मलाणी चयो आहे त अमले जे बयाननि में तज़ाद आहे। आलिया कामरान चयो त अमले जे बयाननि मां लॻी रहियो आहे त खेन बयाननि जो रटो हणायो वियो आहे। डॉक्टर शाज़िया सोबिया मूजिब अमले जा बयान मुतज़ाद आहिनि। लॻे थो त ड्यूटी ते मौजूद न हुया। खिते में अमुन जे क़याम लाइ पाकिस्तान जूं कोशिशूं जारी आहिनि। फील्ड मार्शल सैयद आसिम मुनीर तहरान जो दौरो करे खिते जी सूरतहाल ते ईरानी क़यादत सां ॻाल्हियूं कयूं आहिनि। आबना हरमुज़ ते बि ॻाल्हियूं थियूं आहिनि। परॾेही तर्जुमान ताहिर हुसैन अमदराबी चयो आहे त खिते में जारी चिकताण ते फील्ड मार्शल ईरानी क़यादत सां तफ़सीली ॻाल्हि ॿोल कई आहे। पाकिस्तान खिते में चिकताण जे ख़ात्मे लाइ विच ओभर जे मुल्कनि सां बि राब्ते में आहे। पाकिस्तान ईरान ऐं अमेरिका में चिकताण जे ख़ात्मे लाइ मुस्बत किरदार अदा करे रहियो आहे। क़तरी वज़ीर आज़म ईरान जे अहम दौरे ते अॼु तेहरान पहुचंदो। शेख मोहम्मद बिन सानी ईरानी सियासी ऐं अस्करी क़यादत सां मुलाक़ातूं कंदो। अमेरिका ऐं ईरान विच में जारी चिकताण जे ख़ात्मे समेत खिते जी सूरतहाल ते ॻाल्हियूं कयूं वेंदियूं। आबना हरमुज़ जे बहाली वारो मामिलो बि ग़ौर हेठि ईंदो। सिक्योरिटी फोर्सिस जूं KPK ऐं बलूचिस्तान में दहशतगर्दनि ख़िलाफ़ कार्रवायूं। 11 दहशतगर्द मारिजी विया। सिक्योरिटियुनि ज़रियनि मूजिबि KPK जे इलाइक़े बनून ऐं लाडा में 7 दहशतगर्दनि खे जहनम भेड़ो कयो वियो। बलूचिस्तान जे इलाइक़े हुज़दार में ऑपरेशन दौरान 4 दहशतगर्द मारिजी विया। दहशतगर्दनि जो हिकु ठाक बि तबाह। बारूदी मवाद हथु। वज़ीर आज़म शहबाज़ शरीफ़ पारां कामयाब ऑपरेशन ते फोर्सिस खे डेटा पेश। शहबाज़ शरीफ़ चयो आहे त दहशतगर्दनि ख़िलाफ़ जंग में क़ौम फोर्सिस सां गॾु बीठल आहे। नवाज़ लीग पारां इफ़्तिखार गिलानी खे आज़ाद कश्मीर जो वज़ीर आज़म बणाइण जो फ़ैसिलो। वज़ीर आज़म हाउस जी मुशावरत बाद इफ़्तिखार गिलानी खे वज़ीर आज़म बणाइण जो फ़ैसिलो कयो वियो। बैरिस्टर इफ़्तिखार गिलानी टेक्नोक्रेट सीट ते चूंड कयो वियो। आज़ाद कश्मीर जे नए वज़ीर आज़म जी चूंड सुभाणे थींदी। वज़ीर आज़म शहबाज़ शरीफ़ सां पाकिस्तान में मुक़रर सऊदी सफ़ीर जी अलविदाई मुलाक़ात। वज़ीर आज़म सऊदी सफ़ीर खे ज़िमेवारियूं बहितरीन अंदाज़ में निभाइण ते मुबारक ॾिनी। शहबाज शरीफ़ चयो त खिते में अमुन इस्तक़ाम जे क़याम लाइ सऊदी किरदार सारा जोॻो आहे। पाकिस्तान ऐं सऊदी अरब जा लाॻापा बि वधीक मज़बूत थिया आहिनि। बारे में ज़रिए पाणी जी खोट ख़िलाफ़ JUI जे सॾु ते एहतजाज। फाज़ल राव चौक ते क़ुरान पानी करे एहतजाज जी धरणो हयो वियो। वारे तालुके मां पाणी खोट ख़तम करण जो मुतालबो। अॻवाननि चयो आहे त वारे तालुके जे शाखनि में ज़रिए पाणी न पहुतो त असां वारे जे हर शाख ते क़ुरान शरीफ़ जा ख़त्मा पढ़ी हुकुमराननि ख़िलाफ़ एहतजाज कंदा रहंदासीं। जरवार वेझो उरड़ी वगे निंगर फोत। केतिरा ई ॿार उरड़ी में मुबतला। ॻोठु अकबर गबोल में उरड़ीअ जी बीमारी पखिड़िजी वई। उरड़ीअ में मुबतला 2 सालनि जो शाज़ वलिद मुनवर गबोल फोत थी वियो। केतिरा ई ॿार बीमारी में वरितल। सिहत खाते नोटिस न वरितो। ॻोठाणा परेशानियुनि जो शिकार। नसीराबाद में फूड खाते जे नाजाइज़नि ऐं ॾाढाइनि ख़िलाफ़ सिंध बलोचिस्तान राइस मिल्स एसोसिएशन पारां सिंध हुकूमत राइस मिल्स एसोसिएशन जो इंडस्ट्राइ वे ते धरणो। राइस मिल्स काज़ी पेट्रोल पंप वटि टायरनि खे बाहियूं ॾेई रोड ब्लॉक करे धरणो हयो। अॻवाननि चयो आहे त ज़ियादतियूं बंदि न थियूं त एहतजाज जो दायरो वधायो वेंदो। पीर जो ॻोठ में वधंदड़ बदमनी ख़िलाफ़ शहरनि जी रैली ऐं धरणो। शहरनि पीर ॻोठ में वधंदड़ बदमनी ख़िलाफ़ शहरनि रैली कढी। राशिदी गेट वटि धरणो हयो। احتجاج کندڑ جو چوڑا ہے پیر گوٹ شہر میں بدمنی چوٹ چڑی وی ہے ڈی ڈٹھے شہر کا فروغ تھی رہی ہیں ڈوارن خلاف کاروائی کرے امن بحال کرایا وی اباوڑو ویجو گھر
3: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
4: آپ سن رہے ہیں
5: جی اے ایف ایم
4: جی اے ایف ایم 88 نیٹ ورک سندھ کی آواز
6: جی کرے ہیں تماں کے میدے جی تکلیف ہے سینے جی جلن کھٹیوں اگرائیوں بکھ نہ لگن یا بدہضمی جڑا مسئلہ آہن تا ہانی پریشان تھن جی ضرورت نہ آئے استعمال کریو شفا میدا کورس جے کو میدے جی خرابی ایں ہاضمے جے مسئلن لائے آزمودہ ایں فائدہ مند کورس آہے شفا میدا کورس ملن جو ہند ہراچر تے صبح جو 9 وگے کھا شام جو 5 وگے تائیں حمزہ دوا خانہ سونہری مسجد ریلوے فاٹک ماتلی رابطے جے لائے فون کریو 0302-36-36-879-0312-34-01-287 شفا میدا کورس صحت مند میدو صحت مند زندگی
7: اکثر والدین ہی سوال کندا آئن تا اساں جڑے ایک دفعہ بارن کے پولیو دا خطرہ پیاریا آئن تا وری بیہر چھو پیاریوں مونجو نالو مفتی محمد احمد آئے تا اندو آسان جواب یو آ ہی بار بھی اساں وٹ اللہ تعالی جی ایک وڑی نعمت آئن بارن جی صحت جو خیال رکھن لازمی ہے ضروری آئے اساں جے ماحول میں پولیو جو وائرس موجود آئے ہی پولیو بوسٹر بارن جی قوت مدافعت جے ودائن میں مدد کرے تھی 10 سال جی عمر تائیں جترا بھی بار آئیں انہوں کے ہی بوسٹر جی اضافی خوراک لگان لازمی آئے
8: خوشخبری خوشخبری صاف ای شفاف پانی صحت مند زندگی کی ضمانت
9: اواں جے پینجے شہر ماتلی میں سندھ پیور ڈرنکنگ واٹر 1.5 سال کا خدمت کرے رہیو ہے سندھ پیور ڈرنکنگ واٹر اعتماد جو نالو منرل واٹر اوزینیٹڈ یوریفیٹڈ
8: جے کو پیش کرے تو 330 ملی لیٹر 500 ملی لیٹر 1.5 ملی لیٹر پانی کی بوتل
9: 6 لیٹر پانی کی بوتل بیو پانی جو بوتل متعارف کرائے رہیو ہے
8: ان کا علاوہ اساں وٹ ریفل جی سہولت پھر سستے اگتے موجود
9: اواں جے اعتماد کے قائم کندے اواں جی ضرورت جو خیال رکھ دے
8: آفس ہو جائے یا گھر یا کاروبار شادی ایں بین تقریبات لائے ہانی اساں سا رابطہ کرو اساں وٹ ماتلی شہر واسل لائے ہوم ڈیلیوری جی سروس پھڑ موجود آہے ودھیک معلومات لائے موبائل نمبر 0371-1800-3920
9: ایڈریس سندھ پیور ڈرنکنگ واٹر ویجو سونیری بینک بدین روڈ ماتلی
10: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
11: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
10: اما عائشہ اسپتال نوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
11: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
10: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ایں عورتن ایں بارڑن جو علاج ایں الٹرا ساؤنڈ کندی آہے ایں نارمل ڈیلیوری پن کئی ونجے تھی ایں ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
11: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودھیک معلومات لائے 2347

0: Chief of Army Staff and Chief of Defense Forces, Field Marshal Sayyid Asim Munir, visited Tehran on 24th August as part of Pakistan's continuing diplomatic efforts to facilitate an end to the U.S.-Iran conflict and renewed efforts for reopening the Strait of Hormuz. At claims by certain quarters that the Chief of Army Staff and the Chief of Defense Forces visited Iran as envoy of President Trump or the U.S. are misleading and factually incorrect, as his visit was undertaken purely in the context and backdrop of Pakistan's ongoing role as a mediator.
1: Field Marshal جو ایرانی دورو عمل لائے جاری سالسی وارن پوزیشن جو حصہ ہو دورے کے امریکہ سان گڈن والوں خبروں کے بنیاد آئن پاکستان ایران جو واپار جاری ہے ایک طرفے پابندین جے عمل کرنا جا پابند نہ ہوں بڑے تجمان دائر سے انضرابی فیلڈ مارشل سید آصف منیر جے صدر ٹرمپ جی نمائندے طور تہران جو دورو کرنے والن خبروں کے رد کرے چھو آئے تو فیلڈ مارشل سید آصف منیر گھرو وزیر محسن نقوی جو ایرانی دورو چھکتان میں گھٹتائی واری پاکستانی کوششن جو حصہ ہو پاکستان ریاستی سطح تے افغانستان سے گالوں کرنے لائے تیار ہے افغانستان کے پینی سرزمین پاکستان خلاف استعمال تھن کے روکنا پوند قطری وزیراعظم ایران جہم دورے تے تہران پہنچی ہو شیخ محمد بن عبد آل ثانی جو تہران پہنچنے تے پڑھئی وزیر عباس راچی آتر پاک ہو ملاقات دوران میں طرفن لگاپن سمیت سطح کی صورتحال تے گالوں کیوں ہوئیں قطری وزیراعظم ایرانی صدر اسپیکر عسکری قیادت سے ملاقاتوں بھی کندو امریکہ ایران وچ میں جاری چکتان کے خاتمے سمیت خطے کی صورتحال تے گالوں کئی ویندیوں اپنے ارمسی بحالی وارو معاملوں بھی ہو رہے تھو
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز
3: مہران کی ثقافت سے گندا ہوا آواز کی ڈور سے بندھا ہوا
4: جی اے ایف ایم 88 نیٹورک سندھ کی آواز
5: ہم سندھ میں رہنے والے سندھی مہمان نوازے ہیں سارے
6: اکثر والدین ہی سوال کندا آئن تا اساں جڑے ایک دفعہ بارن کے پولیو جا قطرہ پیاریا آئن تا وری بیہر چھو پیاریو مونجو نالو مفتی محمد احمد آئے تا ان جو آسان جواب یو آ ہی بار بھی اساں وٹ اللہ تعالی جی وڑی نعمت آئن بارن جی صحت جو خیال رکھن لازمی ہے ضروری آئے اساں جے ماحول میں پولیو جو وائرس موجود آئے ہی پولیو بوسٹر بارن جی قوت مدافعت جے ودائن میں مدد کرے تھی 10 سال جی عمر تائیں جترا بھی بار آئیں انہوں کے ہی بوسٹر جی اضافی خوراک لگان لازمی آئے
7: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
8: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
7: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
8: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
7: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہی میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈیلیوری پن کئی ونے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
8: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-200
9: کیش ای قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتوں لگران لائے خوش خبری چھا اواں چاہیو تھا اواں جے گھرن جو چھتوں پکیو ہوجن تے کیش ای قسطن تے 50 سال گارنٹی سان چھتوں لگرایو سیمنٹ جی جالی بلاک ای سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
10: خوشخبری अवांजे पंहिंजे शहर मातली में अवांजो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन
7: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी याद रखंदा निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी वधीक मालूमात लाइ एडमिन नाना सोलंगी मोबाइल नंबर 210-31-43-842
11: खुशखबरी खुशखबरी साफ ऐं शिफ़ाफ़ पाणी सेहतमंद ज़िंदगी जी ज़मानत
12: अव्हां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो मिनरल वाटर ओरिजिनेटेड यूरिफिटेड
11: जेको पेश करे थो 330 मिलीलीटर 500 मिलीलीटर 1.5 मिलीलीटर पाणी जी बोतल
12: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे
11: हुन खां अलावा असां वटि रिफल जी सहूलियत पिणु सस्ते अॻिते मौजूद आहे
12: अव्हां जे एतमाद खे क़ाइम कंदे अव्हां जी ज़रूरत जो ख़्यालु रखंदे
11: ऑफिस हुजे या घर या कारोबार शादी ऐं ॿियनि तकरीबन लाइ हाणे असां सां राबितो करियो असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूदु आहे वधीक मालूमात लाइ मोबाइल नंबर 03718003920
12: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर वेझो सोनेरी बैंक बदीन रोड मातली
13: छा तव्हां जोड़नि जे सूर पुठनि जी तकलीफ़ कुल्हनि जे सूर या जिस्म जे नंढे वॾे सूर खां परेशान आहियो छा इलाज कराए कराए थकिजी पिया आहियो हाणे इस्तेमाल करियो ख़ात्माए दर्द कोरस हिकु आज़मायल कोरस जेको जोड़नि पुठनि कुल्हनि ऐं जिस्म जे हर क़िस्म जे सूर में आराम लाइ तयार कयो वियो आहे ख़ात्माए दर्द कोरस मिलण जो हंधु हर आचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं हमज़ा दवाखाना सोनहरी मस्जिद रेलवे फाटक मातली राब्ते जे लाइ फोन करियो 0302-36-36-879 ऐं 0312-34-01-287 ख़ात्माए दर्द कोरस सूर खां छुटकारो सुकून भरी ज़िंदगी
7: छा तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
9: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
7: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
9: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन
7: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
9: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
7: 03125252786
9: जी हा 231-25-25-786
7: GAFM रेडियो नेटवर्क
9: सिंध जो आवाज़
14: वेलकम बैक वन सामेन ही आहे GAFM 88 रेडियो नेटवर्क जो जीए मातली बदीन FM 90.4 ऐं आऊं अवांजो पंहिंजो यूनस बकारी प्यार ऐं पंहिंजा पंहिंजे गसन ते यकीन जवां सां ॻाल्हियूं हलनि पियूं ऐं ॻाल्हियुनि में अवांजा ईंदड़ मैसेज असांजे लाइ कुल काइनात आहिनि सो अवांजा प्यारा प्यारा मैसेज जेके आहिनि उहे शामिलु कंदा हलंदासीं असां सां गॾु जेके जेके महिरबानी शामिल आहिनि उन्हनि सभिनी जूं महिरबानी वॾा वॾा अवांजा मैसेज शामिलु कंदासीं मातली खां ख़ालिद नोतकाणी जॉइन कयो आहे मिठा माण्हू तव्हांजी तमामु घणी महिरबानी भलीकार ऐं ॻोठ नूर मोहम्मद तुर्क खां 3 मैसेज गॾु मोकिलिया आहिनि अब्दुल गफ़ूर तुर्क साहिबु अवांजी तमामु घणी महिरबानी अवां सां शामिल आहे जी जनाब अली गुल तुर्क अवां जूं तमामु घणियूं महिरबानी एम अमीन तुर्क अवां सां गॾिजी ॿुधे पियो एम नईम तुर्क ॿुधे पियो एम फ़हीम तुर्क तव्हां सां गॾिजी ॿुधे पियो एम अज़ीम तुर्क ॿुधे पियो ऐं एम फरहान तुर्क बि तव्हां सां गॾिजी ॿुधे थो तव्हां जूं तमामु घणियूं महिरबानी ऐं एम आज़ान तुर्क अवां जा 3 मैसेज गॾु पहुता ॾाढी ख़ुशी थी त तव्हां असांखे ॿुधो पिया पर 3 मैसेज गॾु मोकिलण बदिरां अलॻि अलॻि थोरो टाइम रखी पोइ मोकिलियो आहे त तमामु सुठो लॻे हा तव्हां शो जी तारीफ़ कई आहे मां तव्हांजो थोरायतो आहियां भलीकार चवंदसि तव्हांखे सदाई सुखिया हुजो आबाद हुजो जी जनाब, असां के बशीर आबाद का ज्वाइन किया है फैसल अहमदानी साहब। अमां लिखियो है अस्सलाम वालेकुम। वालेकुम अस्सलाम फैसल अहमदानी, केड़ा हाल है नवा जा? खुश आयो, ठीक आयो, चंगा भला मतारा जोड़। उम्मीद है तो सदाई सुखिया होंद, शाल अवां जी मुर्क मेरी न थिए, सदाई आबाद हो। थैंक यू वेरी मच। छोटो सोलंगी जी घोट का एक दफ़ो बीहर असां के याद किया है नज़र मोहम्मद सोलंगी, अवां जी तमाम घणी महरबानी। अवां खालिद नोतकाणी के सलाम था दियो, अवां जा सलाम पहुंची विया, तमाम घणी महरबानी। शहर गुलाब लगारी जे वेझो गोठ आहे जी जनाब, उन गोठ मंझां असांखे ज्वाइन कयो आहे असांजे प्यारे शाइर जी जनाब बिशाम रिंद जे गोठ मां असांखे यादि कयो आहे शाइर गाज़ी ख़ान रिंद। अवांजी तमामु घणी महिरबानी गाज़ी ख़ान, तव्हांजो मोहबतूं अवांखे बि चवंदासीं भली कार। थैंक यू। ऐं अमल के सर, आपका शो बहुत अच्छा लगता है, मां तव्हांजो थोराए थो वेठा माण्हू। थैंक यू, भली कार चवंदासीं अवांखे। अवी सदाई सुखिया हुजो। ऐं हीउ ॿियो दफ़ो मैसेज कयो आहे, ॾाढी ख़ुशी थी त तव्हां असांखे ॿुधो पिया, आबाद हुजो, शाद हुजो। ओके जनाब, साज़ ऐं आवाज़ जे साथ में अवांजूं मोहबतूं तमामु वॾे तइदाद में असां ताईं पहुचनि पियूं, ऐं

0: دریائے سندھ کی لہروں کے سنگ رواں دواں، یہ ہے محبت و یکجہتی کا پیغام یہاں وہاں۔ جی ایف ایم 88 نیٹ ورک، سندھ کی آواز۔
1: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو،
2: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال۔
1: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
2: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی۔
1: اولاد جو نتھین عورتن جے مخصوص بیمارین، ہئے میں سور، چیل میں سور، رت جو گھٹ تھین، کمزوری، ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے، ائی نارمل ڈیلیوری پن کئی ونجے تھی، ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے۔
2: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی، ودیک معلومات لائے 2347-3141-230۔
3: کیش ای قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتو لگران لائے خوش خبری۔ چھا اواں چاہیو تھا اواں جے گھرن جو چھتو پکیو ہوجن تے کیش ای قسطن تے 50 سال گارنٹی ساں چھتو لگرایو۔ سیمنٹ جی جالی، بلاک ای سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو۔ موبائل نمبر 03002962435، ایڈریس ٹنڈو غلام علی روڈ ماتلی۔
4: خوشخبری، اواں جے پینجے شہر ماتلی میں اواں جو جاتل سنجاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے ساموں، سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی۔ ڈاکٹر عزہ مصطفیٰ سی ایم ایچ ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی، اولاد جو نہ تھین، عورتن جی مخصوص بیمارین جو علاج، ایں بار جو نہ تھین بانج پن۔
1: ڈاکٹر عزہ مصطفیٰ ایم بی بی ایس ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی، ہانے روزانو مریضن جو علاج کندی۔ یاد رکھ، نظامانی میڈیکل سینٹر عوام جی خدمت لائے 24 کلاک کھلیل رہندو۔ نظامانی میڈیکل سینٹر تے او ٹی، لیبارٹری ائی فارمیسی جی سہولت موجود آہے۔ نظامانی میڈیکل سینٹر تے نارمل ڈیلیوری سستے اگ تے کئی ونجے تھی۔ ودھیک معلومات لائے ایڈمن نانا سولنگی، موبائل نمبر 2310-31-43-842۔
5: خوشخبری، خوشخبری، صاف ای شفاف پانی صحت مند زندگی جی ضمانت۔
6: اواں جے پینجے شہر ماتلی میں سندھ پیور ڈرنکنگ واٹر 1.5 سال کا خدمت کرے رہیو ہے۔ سندھ پیور ڈرنکنگ واٹر اعتماد جو نالو منرل واٹر اوزینیٹڈ یوریفیٹڈ،
5: جے کو پیش کرے تو 330 ملی لیٹر، 500 ملی لیٹر، 1.5 ملی لیٹر پانی جی بوتل،
6: 6 لیٹر پانی جی بوتل ہے، بیوں پانی جو بوتلوں متعارف کرائے رہیو ہے۔
5: ان کا علاوہ اساں وٹ ریفل جی سہولت پن سستے اگتے موجود آہے۔
6: اواں جے اعتماد کے قائم کندے، اواں جی ضرورت جو خیال رکھدے،
5: آفس ہو جائے یا گھر یا کاروبار، شادی ائی بین تقریبات لائے ہانی اساں سا رابطہ کرو۔ اساں وٹ ماتلی شہر واسل لائے ہوم ڈیلیوری جی سروس پن موجود آہے۔ ودھیک معلومات لائے موبائل نمبر 03718003920۔
6: ایڈریس سندھ پیور ڈرنکنگ واٹر، ویجو سونیری بینک، بدین روڈ، ماتلی۔
7: زندگی گزاریو اعتماد سا، قرآن کے سمجھی بدھندا رہو۔ ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے۔
8: جیکڈیں تمہاں بواسیر جی تکلیف، رت اچن، سخت سور، ویہن یا ہلن میں تکلیف جڑن مسلن میں مبتلا آہو ائی آپریشن کان ڈجو تھا، تو ہانی پریشان چھن جی ضرورت نہ آئے۔ استعمال کریو نجات بواسیر کورس۔ بواسیر خونی ہوجے یا بادی، آرام لائے آزمودا کورس۔ نجات بواسیر کورس ملن جو ہند ہر آچر تے صبح جو 9 وگے کا شام جو 5 وگے تائیں، حمزہ دواخانہ، سونہری مسجد، ریلوے فاٹک، ماتلی۔ رابطے کے لیے فون کریو 0302-3636-879 0312-3401-287۔ سکون، اعتماد، صحت مند زندگی ڈاں قدم۔
0: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے۔
9: सुनते रहो GFM 90.4।
10: जी जना वेलकम बैक ऐं मज़े सामेन ही आहे GFM 88 रेडियो नेटवर्क जो GFM मातली बदीन FM 90.4 ऐं यकीननि अवां सां अवां जूं ॻाल्हियूं जारी आहिनि। यूनिस बकारी अवां जो मेज़बान आहे, अवां सां अवां जूं ॻाल्हियूं करियूं पिया। हा त दोस्तो महिरबानी क़दरदानो भेनरो ऐं भाइरो, जेकॾहिं अवां शामिलु थियणु चाहियो था त टाइप करियो MTI स्पेस ॾियो, पंहिंजे ॻोठ ऐं शहर जो नालो लिखो, पंहिंजो नालो लिखो ऐं 8881 ते मैसेज मोकिले छॾियो। नोटो थरपारकर खां असांखे मैसेज मोकिलियो आहे रवीना कुमारी, नंढड़ो कमलेश कुमार ऐं रजीना कुमारी, रामचंद कुमार मकवाणू, अवां जी तमामु घणी महिरबानी। अवांखे वेलकम चवंदासीं, अवांखे भलीकार चवंदासीं जो तव्हां असांखे ॿुधो पिया। तमामु घणी महिरबानियूं लख थोरा अवांजा। ऐं जनाब मातली खां असांखे मैसेज मोकिलियो आहे निसार अहमद एंड मिसिस निसार ऐं बेबी रिद्धा बतूल जत, अवां जी तमामु घणी महिरबानी। मां तव्हांखे वेलकम चवंदुसि, भलीकार चवंदुसि। भा निसार ऐं भाभी तव्हां असांखे ॿुधो पिया, नंढी बेबी रिद्धा तव्हां ॿुधो पिया, मां तव्हांजो शुक्रगुज़ार आहियां। अलाह साईं तव्हांखे ख़ुशि रखे, सदाई सुखिया हुजो, छा अलावां जी मुर्क मेरी न थिए ऐं जुग जुग जीओ। ॻोठ पाबोवेरी थरपारकर खां असांखे दिलीप कुमार मकवाणू ॿुधे पियो, सॉरी दिलीप कुमार मेघवाल ॿुधे पियो ऐं नोवल राय ॿुधे पियो। अवांजी महिरबानियूं ऐं अवां जूं बि तमामु घणी महिरबानियूं। दानिश कुमार अवां सां गॾु ॿुधे थो ऐं सूरज कुमार सूरज गुल ॿुधे थो, थैंक्यू जी। शंकर लाल अवां सां गॾु ॿुधे थो, अवां सभिनी महिरबानियूं। अवां चयो आहे त शोला जवाबु आहे, मां शुक्रगुज़ार आहियां तव्हांजो, तव्हांखे शोला जवाबु लॻे थो, बसि ॿियो असांखे छा घुरिजे। असांजी त कोशिशि हूंदी आहे त असां अवां जे लाइ अवां जूं ॻाल्हियूं करियूं ऐं अवां जे ॻाल्हियुनि में हुजनि तमामु घणियूं ॻाल्हियूं प्यार जूं, पंहिंजाइप जूं, मुहबत जूं ऐं मुहबत जे ॻाल्हियुनि में अवीं असां सां शामिलु हूंदा आहियो त असांखे ॾाढी ख़ुशी थींदी आहे। सो दोस्तो महिरबानी क़दरदानो भेनरो ऐं भाइरो, जेकॾहिं असांजो आवाज़ु तव्हां ताईं पहुचे पियो त प्लीज़ ॿुधाइजो तव्हांखे शो कीअं थो लॻे, छो त जॾहिं अवां शो जे बारे में कुझु लिखंदा आहियो त असांखे तमामु घणो सुठो लॻंदो आहे त तव्हां असांजो शो ॿुधंदा आहियो ऐं हुन सां गॾोगॾु असांखे इहो बि ख़ुशी थींदी आहे त शो ॿुधी हुन में शामिलु थियण जी तव्हां कोशिशि कंदा आहियो। सो बहरहाल अवांजा मैसेजिस कंटिन्यू असां वटि अचनि पिया ऐं असां कोशिशि कयूं पिया त उहे समूरा मैसेजिस तव्हां अञा शामिलु थींदा रहनि। ऐं जेकॾहिं तव्हां मैसेज नथा करे सघो त ॿुधो पिया ख़ामोशीअ सां, ऐं अवांजो ख़ामोशीअ सां ॿुधण बि असांजे लाइ हिकिड़ी नेमत आहे ऐं जो अवां असां साथ निभाईंदा आहियो, तमामु घणियूं महिरबानियूं, भलीकार। साईं मुंहिंजा हूअं त सुठियूं मिठियूं ॻाल्हियूं खोड़ थींदियूं आहिनि, पर कंहिं इहो बि चयो त ज़बान जो घणो हलणु अक्सर घटि ग़लतीअ जी निशानी हूंदी आहे, पर समझदार इंसान सोच वीचार सां ऐं ज़रूरत मुताबिक़ ॻाल्हाईंदो आहे। घणो ॻाल्हाइण सां इंसान जूं ग़लतियूं ज़ाहिर थींदियूं आहिनि ऐं ॿियनि खे बि तकलीफ़ पहुचंदी आहे, तंहिं करे घटि ॻाल्हायो पर अहिड़े अंदाज़ सां ॻाल्हायो जो सुठी ॻाल्हि थिए। ईअं न ॻाल्हायो जीअं मां रूबर रफ टफ़ ॻाल्हायां थो, काफ़ी महिरबानी जिन खे ख़राबु लॻंदो हूंदो। ऐं कंहिं वरी हीअं चयो त कंहिंखे मयार ॾिजे, पंहिंजे पछताव जो सबबु जेके बनाईंदा आहिनि उन्हनि खे मयार भला कहिड़ी ॾिजे। ऐं हा, मयारूं कोन निभियूं ऐं दिलि जूं ॻाल्हियूं कबियूं, ऐं दिलि जूं ॻाल्हियूं ईअं कबियूं त तव्हां सां जुड़ियल रहंदासीं असां ठीकु 9 वॻे ताईं, ऐं अवां बि असां साण दिलि जूं ॻाल्हियूं लिखी मोकिलींदव त वाह वाह थी वेंदी। साईं मुंहिंजा दौलत ऐं उहिदो ॾिसी कंहिंखे हरू भरू न चिंबड़ो, जेको इज़त ॾे उनखे ॿीणी इज़त मोटाए ॾियो ऐं पंहिंजो मयार कॾहिं बि न किराइजो, छो त दौलत ऐं उहिदो इहे ॿई आर्ज़ी आहिनि। उहिदो बि जल्दी ख़तमु थी वेंदो आहे, दौलत बि ख़तमु थी वेंदी आहे, पर इंसान जो मयार जेको आहे ख़ानदानी मयार, इज़त वारो मयार, ग़रीब हुजे पर इज़तदार हुजे उनखे उहा इज़त ॾियो, उहो उनजो हक़ आहे, उनखे उहा इज़त ॾिजे। ॻाल्हियूं असां जारी रहंदियूं, मुंहिंजो यूनिस बकारी तव्हां सां गॾु रहंदो, सो केॾे न वञिजो। बाक़ी ॻाल्हियूं हिकिड़े शॉर्ट ब्रेक खां पोइ कंदासीं, केॾे न वञिजो, साथ गॾु रहंदो पंहिंजो। ॿुधायो ॿुधायो ओके, मां तव्हांजे मैसेज जो ओसियड़ो बि कयां पियो ऐं अवां सां ॻाल्हियूं करण जे लाइ आहियां बेचैन, त पोइ केॾे न वञिजो। प्रोग्राम आहे जारी वसारी, हिकिड़े नंढड़े ब्रेक खां पोइ वापसि ईंदो अवांजो पंहिंजो यूनिस बकारी।
0: दरियाए सिंध की लहरों के संग रवां दवां, यह मोहब्बतो यकजहती का पैगाम यहां वहां। GAFM 88 नेटवर्क सिंध की आवाज़।

0: Ya sacándole la
1: वफाकी राजधानी इस्लामाबाद जी पिम्स अस्पताल में पाए लगण वाले वाकये जो जिम्मेवार केर वफाकी हुकूमत वे डी पी 14 मासूम बारन जे सड़ी फोत थियण वाले वाकये जा जिम्मेवार जाहिर न किया। थाने की जांच लाए जुड़ियल कमेटी जांच शुरू कर छी। अमले खां लिखत में बयान तलब, सीसीटीवी फुटेज भी तहवील में वी छी। कानून वाले वजीर सेनेटर आजम नजीर तौर चाहिए तो जिंदगी की का भी कीमत ना। थाने की जांच बाद जिम्मेवार खिलाफ कार्रवाई थी। सुभाने ताई शुरुआती रिपोर्ट अची वेंदी। कौमी असेंबली की सेहत बाबत कमेटी पिम्स में एसी में पाए लगण वारन बयान के शकी करार दई छो। पिम्स असेंबली के बयान में भी तसाद की दावा, स्टैंडिंग कमेटी के मेंबर्स पारा पिम्स जो दौरो, बाहे बाके जा तफसील मालूम कया। कमेटी चेयरमैन डॉक्टर महेश कुमार बुलाणी चयो त अमले के बयान में तसाद है। आलिया कामरान चयो त अमले के बयान में लगी रो है खेन रटो हणायो वो है। डॉक्टर शाजिया सोबिया चयो त अमले जा बयान तजाद आहिन, लगे तो ड्यूटी ते मौजूद न हुआ।
2: हम सब देखी की असेंबली का व्यू अपना क्या है। सुबह की आवाज को जारी थी चेयरमैन गुलाम मोहम्मद गजारी साहब कह चुके हैं कि जो इस मुल्क की आवाज चाहे जिसके लिए वो होगा मेरे आपके किसी और के कहने से काम है। सिर्फ असेंबली 6 दफा और आखिरी समय में कंपनी 2026 में बड़ी गिनती करा था, जिसमें अगर आपके फंड में जितनी बाल की सिंध के मानू जी पाकिस्तान की कुछ पार्टी कही है जो चेक करे तो सुधारा सही असान ताकत नहीं करना अभी
1: कंहिं ख्वाहिश से कुछ न थो। नवन सूबन बाबत जैके शोक है ठहराव आने सिंध असेंबली छह पेरा सूबे की विराग के खिलाफ ठहराव पास किया है। सिंध जहा मानू चाहन खबर है, सिंध जो अवाम जो चाही उन्जी या अवां की ख्वाहिश से कुछ नो। वे वजीर मोहम्मद अली शाह जी इंस्टीट्यूट ऑफ एनिमल हेल्थ कोरंगी के दौरे दौरान मीडिया से गाल बोल मोहम्मद अली शाह चाहे तो मकानी निजाम इदार के बाख्तियार बनाए पीपल्स पार्टी जो मंशूर है। सिंध वाहिद सूबो है जिते मकानी हुकूमतू मौजूद आन। पिम्स अस्पताल इस्लामाबाद में पेश आयल वाक्यो इंतहाई दिल डारींदड़ है। मुल्क में अस्पताल जो हालतू बेहतर करण की जरूरत है।
3: Chief of Army Staff and Chief of Defence Forces, Field Marshal Sayyid Asim Munir, visited Tehran on 24th August as part of Pakistan's continuing diplomatic efforts to facilitate an end to the U.S.-Iran conflict and renewed efforts for reopening the Strait of Hormuz. At claims by certain quarters that the Chief of Army Staff and the Chief of Defence Forces visited Iran as envoy of President Trump or the U.S. are misleading and factually incorrect, as his visit was undertaken purely in the context and backdrop of Pakistan's ongoing role as a mediator.
4: आप सुन रहे थे GAFM Network पर KTN News.
5: आप सुन रहे हैं GAFM 88 नेटवर्क सिंध की आवाज।
6: एक मजबूत पाकिस्तान की बुनियाद हमारे सेहतमंद बच्चे हैं। पोलियो बच्चों में उम्र भर की माजूरी का सबब बन सकता है, मगर इससे बचाव मुमकिन है। अगर आपका बच्चा 10 साल से कम उम्र का है तो इस अगस्त उसे अपने करीबी सेहत मरकज लेकर जाएं और पोलियो बूस्टर डोज जरूर दिलवाएं। ये बूस्टर डोज महफूज, मुअस्सर, बगैर दर्द और बगैर सुई के है। मिलकर हम हर बच्चे को पोलियो से महफूज बनाएंगे। मिलकर हम पाकिस्तान को पोलियो से पाक बनाएंगे।
0: امر سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
7: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
0: اماں عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
7: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
0: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئیں میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
7: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3241-230
8: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتوں لگران لائے خوش خبری چھا اواں چاہیو تھا اواں جے گھرن جو چھتوں پکیو ہوجن تے کیش قسطن تے 50 سال گارنٹی ساں چھتوں لگرایو سیمنٹ دی جالی بلاک سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
9: خوشخبری اوانجے پینجے شہر ماتلی میں اوان جو جاتل سنجاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے ساموں سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی ڈاکٹر عزا مصطفیٰ سی ایم ایچ ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی اولاد جو نہ تھین عورتن جی مخصوص بیمارین جو علاج بار جو نہ تھین بانج پن
0: ڈاکٹر عزا مصطفیٰ ایم بی بی ایس ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی ہانے روزانو مریضن جو علاج کندی یاد رکھ نظامانی میڈیکل سینٹر عوام جی خدمت لائے 24 کلاک کھلیل رہندو نظامانی میڈیکل سینٹر تے او ٹی لیبارٹری فارمیسی جی سہولت موجود آہے نظامانی میڈیکل سینٹر تے نارمل ڈلیوری سستے اگ تے کئی ونجے تھی ودھیک معلومات لائے ایڈمن نانا سولنگی موبائل نمبر 2301-3843-842
10: خوشخبری خوشخبری صاف شفاف پانی صحت مند زندگی کی ضمانت
11: اواں جے پینجے شہر ماتلی میں سندھ پیور ڈرنکنگ واٹر 1.5 سال کا خدمت کرے رہو ہے سندھ پیور ڈرنکنگ واٹر اعتماد جو نالو منرل واٹر اوزینیٹڈ یوریفیٹڈ
10: جے کو پیش کرے تو 330 ملی لیٹر 500 ملی لیٹر 1.5 ملی لیٹر پانی کی بوتل
11: 6 لیٹر پانی کی بوتل بیوں پانی جو بوتلوں متعارف کرائے رہو ہے
10: ان کا علاوہ اساں وٹ ریفل جی سہولت پھر سستے اگتے موجود
11: اواں جے اعتماد کے قائم کندے اواں جی ضرورت جو خیال رکھ دے
10: آفس ہو جائے یا گھر یا کاروبار شادی بین تقریبات لائے ہانی اساں سا رابطہ کرو اساں وٹ ماتلی شہر واسل لائے ہوم ڈلیوری جی سروس پھر موجود آہے ودھیک معلومات لائے موبائل نمبر 03718003920
11: ایڈریس سندھ پیور ڈرنکنگ واٹر ویجو سونیری بینک بدین روڈ ماتلی
12: چھاواں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
8: تپوئے جی اے ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
12: جے کو ہلے تو بنا بریک مسلسل
8: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف ایم ماتلی بدین
12: بس پو ہانے کھڑو فون پینجے اشتہار ہلائن لائے
8: اساں جے اسٹیشن مینیجر یونس بکاری ساں ہن نمبر تے رابطو کندا
12: 03132525786
8: جی ہاں 2301-5525-786
12: جی ایف ایم ریڈیو نیٹورک
8: سندھ جو آواز